0: آفت میں گرفتار ہیں ناموں سے محمد، مجبور ہیں ناچار ہیں ناموں سے محمد، سرور کے آزادار ہیں ناموں سے محمد، اور جینے سے بیزار ہیں ناموں سے محمد۔ زندہ کی صعوبت ہے غریب الوطنی ہے، قلہائے حسینہ کا ہے اور سینہ زنی ہے، اکبر کی جوانی کا کسی بی بی کو غم ہے، اصغر کے لیے چشم کسی بی بی کی نم ہے، عباس کی فرقت کا کسی دل پہ علم ہے، دلہا کو کوئی روتی ہے سر زانو پہ خم ہے، کرتی ہے کوئی یاد محمد کے پسر کو، دیوار سے رو کر کوئی ٹکراتی ہے سر کو، کہتی ہے کوئی لوٹا گیا باغ ہمارا، ہائے ہائے میرے بچے کو ستمگاروں نے مارا، مجھ بی بی کا پیری میں رہا کچھ نہ سہارا، دنیا سے میرا لال جوان ہو کے سدھارا، شادی بھی ہوئی تھی نہ میرے لخت جگر کی، میں مر نہ گئی ہائے بلا لے کے بسر کی، ہر شام و سحر شور یہ تھا ہائے حسینہ، اب تک نہ کفن تم کو ملا ہائے حسینہ، کاٹا تیرا ظالم نے گلا ہائے حسینہ، کنبا تیرا آفت میں پھنسا ہائے حسینہ، تم چھٹ گئے کٹوا کے گلا رنج و علم سے، اب کون چھڑاوے گا ہمیں قید و ستم سے، اس قید میں تھا بالی سکینہ کو نہ آرام، سر پیٹتی تھی ہاتھوں سے رو کر سحر و شام، سب بھولی تھی بابا کا ہی بس یاد تھا ایک نام، کہتی تھی کہ اماں نہیں جینے کی میں ناکام، پاؤں گی کہاں فاطمہ زہرا کے پسر کو، ہیں ڈھونڈتی آنکھیں میری مظلوم پدر کو، منہ چون کے بہلاتی تھی ماں اے میری پیاری، اب آئے گی یہاں بی بی کے بابا کی سواری، آؤ کرو آرام میری گود میں واری، روداد سنی ہے شہ والا نے تمہاری، چھاتی سے حسین آ کے لگامیں گے میری جان، عباس علی پانی پلاویں گے میری جان، وہ کہتی نہ سوؤں گی اگر نیند بھی آئے، ہے کون جو چھاتی پہ سکینہ کو سلائے، حال اپنا کسے آہ یہ مظلوم سنائے، بابا نہیں زانو پہ مجھے کون بٹھائے، سینہ میرا اب درد یتیمی سے تپا ہے، بچھڑی ہوں پدر سے مجھے آرام کہاں ہے، یاد آتا ہے بابا کا وہ چھاتی پہ سلانا، وہ پیار کی باتیں وہ میرا ناز اٹھانا، وہ پیٹ پہ شفقت سے میرے ہاتھ پھرانا، اور پیار سے ہر وقت وہ منہ چومتے جانا، تا حشر بس اب شاد نہ ہوئے گی سکینہ، چین آئے گا جب قبر میں سوئے گی سکینہ، یہ نیل تماچوں کے کسے آہ دکھاؤں، کانوں کے میں دکھ کا کسے احوال سناؤں، عباس چچا کو بھلا کس طرح سے پاؤں، اکبر ہیں کہاں جن کو حمایت میں بلاؤں، ڈر شمر کا یہ ہے کہ میں چلا نہیں سکتی، وہ آ نہیں سکتے میں وہاں جا نہیں سکتی، ماں نے کہا قربان تیرے اے بے کسو بے پر، اب رونے کی طاقت نہیں ہے چپ رہو دم بھر، سن لے وے گا رونا تیرا گھر شمر بدختر، بے رحم ہے بے دادی سے گھرکے گا ستمگر، دشمن تیری آواز کا وہ دشمن دین ہے، ہم بے کسو مجبور ہیں کچھ زور نہیں ہے، وہ کہتی تھی سینے میں تڑپتا ہے میرا دل، مر جاؤں تو آسان ہو اماں میری مشکل، اس دکھ کی میں اب ہو نہیں سکتی متحمل، راضی ہوں مجھے تیغ سے کوئی کرے بسمل، بابا کی جدائی نے یہ بےتاب کیا ہے، کانوں کا بھی اب درد مجھے بھول گیا ہے۔
1: Now it's the time for news. The biggest FM radio network of Pakistan. Tune into the one above, FM 101.
2: دن کے 10 بجے ہیں۔ السلام علیکم، یہ ریڈیو پاکستان ہے، فاطمہ توصیف سے خبریں سنیے۔ اہم خبروں کا خلاصہ۔ ईरान के सदर एक रोजा सरकारी दौरे पर आज इस्लामाबाद पहुंच रहे हैं। चीन ने खित्ते में पायदार अमन और इस्तेहकाम की खातिर पाकिस्तान के सालिसी के किरदार के लिए अपनी गैर मुतजलजल हिमायत का इरादा किया है। पाकिस्तान ने शाम में जारी सियासी तब्दीली, इस्तेहकाम की कोशिशों और बैन अल-अक़वामी बरादरी में इंजमाम की हिमायत का इजहार किया है। ख़वातीन के आईसीसी T20 आलमी क्रिकेट कप में आज लीड्स में पाकिस्तान का मुकाबला ऑस्ट्रेलिया से होगा।
3: Hey, we'll be back after this short commercial break.
1: The biggest FM radio network of Pakistan. Tune into the one above, FM 101.
3: Hey, we'll be back after this short commercial break.
4: 101 FM.
5: All the way live from the federal capital city of Pakistan, this is FM 101.
6: This is FM 101.
0: आफत में गिरफ्तार हैं नामों से मोहम्मद, मजबूर हैं नाचार हैं नामों से मोहम्मद, सरवर के आजादार हैं नामों से मोहम्मद, और जीने से बेजार हैं नामों से मोहम्मद। जिंदा की सऊबत है गरीबुल वतनी है, गुलहाए हुसैना का है और सीना जनी है। अकबर की जवानी का किसी बीबी को गम है, असगर के लिए चश्म किसी बीबी की नम है, अब्बास की फुरकत का किसी दिल पे अलम है, दुल्हा को कोई रोती है सर जानू पे खम है, करती है कोई याद मोहम्मद के पिसर को, दीवार से रोकर कोई टकराती है सर को, कहती है कोई लूटा गया बाग हमारा, हाय हाय मेरे बच्चे को सितमगारों ने मारा, मुझ बीबी का पीरी में रहा कुछ ना सहारा, दुनिया से मेरा लाल जवां हो के सिधारा, शादी भी हुई थी ना मेरे लखते जिगर की, मैं मर ना गई हाय बला लेके पिसर की, हर शाम उस हर शोर ये था हाय हुसैना, अब तक न कफन तुमको मिला हाय हुसैना, काटा तेरा जालिम ने गला हाय हुसैना, कुंबा तेरा आफत में फंसा हाय हुसैना, तुम छुट गए कटवा के गला रंजो अलम से, अब कौन छुड़ावेगा हमें कैद उस सितम से, इस कैद में था बाली सकीना को ना आराम, सर पीटती थी हाथों से रोकर सहरो शाम, सब भूली थी बाबा का ही बस याद था एक नाम, कहती थी कि अम्मा नहीं जीने की मैं नाकाम, पाऊंगी कहां फातमा जहरा के पिसर को, है ढूंढती आंखें मेरी मजलूम पिदर को, मुंह चूम के बहलाती थी मां ऐ मेरी प्यारी, अब आएगी यहां बीबी के बाबा की सवारी, आओ करो आराम मेरी गोद में वारी, रुदात सुनी है शहे वाला ने तुम्हारी, छाती से हुसैन आके लगामेंगे मेरी जान, अब्बास अली पानी पिलाएंगे मेरी जान, वो कहती ना सोऊंगी अगर नींद भी आए, है कौन जो छाती पे सकीना को सुलाए, हाल अपना किसे आह ये मजलूम सुनाए, बाबा नहीं जानू पे मुझे कौन बिठाए, सीना मेरा अब दर्द यतीमी से तपा है, बिछड़ी हूं पिदर से मुझे आराम कहाँ है, याद आता है बाबा का वो छाती पे सुलाना, वो प्यार की बातें वो मेरा नाज उठाना, वो पीठ पे शफकत से मेरे हाथ फिराना, और प्यार से हर वक्त वो मुंह चूमते जाना, ता हश्र बस अब शाद ना होएगी सकीना, चैन आएगा जब कब्र में सोएगी सकीना, ये नील तमाचों के किसे आह दिखाऊं, कानों के मैं दुख का किसे अहवाल सुनाऊं, अब्बास चचा को भला किस तरह से पाऊं, अकबर हैं कहां जिनको हिमायत में बुलाऊं, डर शिम्र का ये है कि मैं चिल्ला नहीं सकती, वो आ नहीं सकते मैं वहां जा नहीं सकती। ماں نے کہا قربان تیرے اے بے کسو بے پر، اب رونے کی طاقت نہیں ہے، چپ رہو دم بھر، سن لیوے گا رونا تیرا گھر شمر بدختر، بے رحم ہے بے دادی سے گھرکے گا ستمگر، دشمن تیری آواز کا وہ دشمن دین ہے، ہم بے کسو مجبور ہیں کچھ زور نہیں ہے۔ وہ کہتی تھی سینے میں تڑپتا ہے میرا دل، مر جاؤں تو آسان ہو اماں میری مشکل، اس دکھ کی میں اب ہو نہیں سکتی متحمل، راضی ہوں مجھے تیغ سے کوئی کرے بسمل، بابا کی جدائی نے یہ بےتاب کیا ہے، کانوں کا بھی اب درد مجھے بھول گیا ہے۔ غش ہو گئی بس اتنے میں وہ بے کسو پرغم، ہر بی بی کو بس ہو گیا ایک سکتے کا عالم۔ بانو نے کہا ہائے میں اب کیا کروں اس دم، ہاتھوں سے چلی شیفتائے سید اکرم، جانو جگر شاہ مدینہ کو غش آیا، فریاد ہے فریاد ہے سکینہ کو غش آیا، یا ہائے سکینہ کا ہوا شور جو ایک بار، تب خواب سے حاکم بھی محل میں ہوا بیدار، منگوائی خبر جب تو کسی نے کیا اظہار، ایک چار برس کی جو ہے شبیر کی دلدار، یاد اس کو نہیں شہ کی فراموش ہوئی ہے، بابا کو یہ روئی ہے کہ بے ہوش ہوئی ہے۔ حلقہ کیے گرد اس کے حرم روتے ہیں باہم، کہرام ہے زندہ میں قیامت کا ہے عالم، بولا یہ خبرداروں سے اس وقت وہ اسلم، پہنچاؤ خرابے میں سر سید اکرم، بیتاب ہے مل لے شہ مظلوم کے سر سے، محروم نہ رہ جائے وہ دیدارے پدر سے۔ جس تشت تلائی میں رکھا تھا سرے سرور، خدام روانہ ہوئے جلدی اسے لے کر، جا کر درے زندہ پہ پکارے وہ بدختر، لے جاؤ کوئی آ کے سرے سید بے سر، خوشبو اسے شبیر کی زلفوں کی سنگھا دو، سرباب کا مظلوم سکینہ کو دکھا دو۔ روتے درے زندہ پہ گئے سید سجاد، سر باپ کا ہاتھوں میں لیا بادل ناشاد، زندہ میں چلے کرتے ہوئے نالا و فریاد، جا پہنچے تو بی بی سے کہا رو کے یہ ارشاد، شبیر کا سر آیا ہے تعظیم کو اٹھو، زہرا کے جگر بند کی تسلیم کو اٹھو۔ سر پیٹی یہ سنتے ہی سبھی بیبیاں باہم، زینب نے کہا کرتی ہے تسلیم یہ پرغم، ہاتھوں پہ لیا پھر سر سردار دو عالم، سر پیٹ کے سب بیبیاں کرنے لگی ماتم، سر ہاتھوں پہ بھائی کا بہن کے جو دھرا تھا، ایک نور خدا چار طرف جلوہ نما تھا۔ بالی پہ سکینہ کے سرے شاہ جو لائی، بوگے سوئے سرور کی سکینہ کو سنگھائی، بابا کی جو بو دختر مظلوم نے پائی، کچھ قش سے افاقہ ہوا اور ہوش میں آئی، آہستہ کہا روح مزہ پاتی ہے لوگو، بو بابا کی زلفوں کی چلی آتی ہے لوگو۔ پھر تھام کے شانے اسے بانو نے اٹھایا، زینب نے کہا لے تیرا بے کس پدر آیا، سر خاک پہ سجدے کو سکینہ نے جھکایا، دیکھا جو سوئے تشت تو یہ شور مچایا، بابا کا میرے سر ہے یہ پہچان گئی میں، ان خون بھری زلفوں کے قربان گئی میں، چھوٹے سے جو ہاتھوں سے اٹھایا سر سرور، آنکھیں ملی رخساروں سے منہ رکھ دیا منہ پر، لکھا ہے کہ جنبش میں تب آئے لبے اتھر، حضرت نے بھی ایجاز سے چومے لبے دختر، واہ ہو گئیں آنکھیں شہ مظلوم کے سر کی، بیٹی پہ عجب یاس سے حضرت نے نظر کی۔ بیٹی نے کہا صدقے میں اس پیار کے بابا، یہ کس نے گلا آپ کا تلوار سے کاٹا، سر تو ہے یہاں اور تنے پر نور ہے کس جا، وہ بازو کہاں ہیں جو میرے ہوتے تھے تکیا، اب منہ سے نکلتا ہے کلے جہاں میرا پھٹ کر، وہ چھاتی کہاں جس سے میں سوتی تھی لپٹ کر، اس سن میں کہوں کیا جو ستم میں نے اٹھائے، یا شاہ تماچے مجھے ظالم نے لگائے، بندے میرے چھینے مجھے نیزے بھی دکھائے،
7: बांधे हुए गर्दन में रसन खींचते लाए, न पास हैं आप और न चचा जान हमारे, फरियाद के मजरूह हुए कान हमारे।
0: इतने में कहा शिमर सितमगर ने ये आकर, ले जाओ बस अब जल्दी सरे सिप्त पयंबर, हाकिम का मुझे हुक्म ये पहुंचा है मुकर्रर, दम भर से ज्यादा ना रहे यहां सरे सरवर। रोती है तो दिखला दो जरा शक्ले पिदर को, बहली हो सकीना तो हवाले करो सर को। नादा ने सुनी शिमर की आवाज जो एक बार, तन कांप गया सहम गई वो जिगर अफकार, बानों से लिपट कर कहा ऐ मादरे गमखार, जान अपनी मैं दूंगी पर ये सर दूंगी ना जिनहार, कुर्ते में छुपा लेती हूं इस खून भरे सर को, देखा नहीं जी भर के अभी अपने पिदर को। सुन लो ये वसीयत मेरी तुम सब के मैं कुर्बान, तुम भी ना उसे दीजियो सरे सरवरे जीशान, झुंझला के मुझे कत्ल करे ये बदीमा, सर बाप का रख दीजियो मेरी कब्र में अम्मा, होगा ना कलक रूह मेरी शाद रहेगी, वल्लाह मेरी गोर भी आबाद रहेगी। ड्योड़ी से सकीना की सुनी शिमर ने तकरीर, जिंदा में गया ची बजबी दस्ते बशमशीर, थर्राए हरम सहम गई दुख्तरे शब्बीर, फरमाने लगे उससे ये तब आबिदे दिलगीर, इस जुल्म रसीदा को ना आजार दे बस कर, मासूम सकीना की यतीमी पे तरस कर। जालिम ने बजोर उससे सरे शाह को छीना, और ले गया जिंदा से सरे शाह मदीना। बीबियां तो लगी पीटने रोकर सरो सीना, और मर गई बस हाय बिदर कह के सकीना। एक धूम हुई खानाए जिंदा में बुका की, था शोर के शब्बीर की आशिक ने कजा की, मां बोली के बच्ची तेरी सूरत के मैं सदके, हाय हाय मेरी प्यारी तू जुदा हो गई मुझसे, मां छोटी सी मैयत तेरी किन आंखों से देखे, आखिर हुई बीबी ना उठा सकीना, मासूम सकीना मेरी नादान सकीना। सदके गई अब रोती नहीं शिमर के डर से, कहती नहीं अम्मा मुझे मिलवा दो पिदर से, घर दादी के तुम आज चली हो मेरे घर से, मुंह मोड़ गई मादरे तुफ्तीदा जिगर से, मैं रोती हूं बेदार नहीं होती हो बीबी, छाती पे धरे हाथ पौड़ी सोती हो बीबी। फिर रख के मुंह उस बच्ची के मुंह पे ये पुकारी, असगर की तरह छोड़ गई तुम हमें वारी, बीबी मैं नहीं जीने की फुरकत में तुम्हारी, हाय हाय मेरी आशिक मेरी बेकस मेरी प्यारी, महादिर से बुरे वक्त में मुंह मोड़ गई तुम, इस कैद में रोने के लिए छोड़ गई तुम, नन्ही सी कहां कब्र बनाऊं मैं तुम्हारी, चादर भी नहीं जिसका कफन दूं तुम्हें वारी, परदेश में की तूने कजा है मेरी प्यारी, क्या आखिरी खिदमत करे मां दर्द की मारी, पोशीदा तहे खाक जो तन होगा तुम्हारा, ये खून भरा कुर्ता ही कफन होगा तुम्हारा।
8: तारीख मिसाल ऐसी कोई ढूंढ के लाए, सर तन से जुदा भी हो मगर मौत ना आए, सोचूं मैं सब्रो रजा के जो माई ने, एक नाम हुसैन इब्ने अली जहन में आए।

था। कहता था शिमर आके यह हर एक परे के पास, हां सफदरान शाम खबरदार बाहवास, मर्दों को मारके में नहीं चाहिए हिरास, बढ़ने न पाए हजरत अब्बास हक शिरास, लाखों हो तुम वो एक है प्यासे को टोक लो, जाने लड़ा के शेर के हमले को रोक लो। पहुंची जो गोश शाह में ये शिमर की सदा, उठे तड़प के खाक से हजरत बरह न पा, चिल्लाए आके सामने आए फौज अशकिया, काटो खुदा के वास्ते पहले मेरा गला, बोला नहीं मैं कुछ जो भरा घर उजड़ गया, मर जाऊंगा भी जो ये भाई बिछड़ गया। आफत में मुब्तला हूं असीरे मिहन भी हूं, फाका भी 3 दिन का है, तशना दहन भी हूं, बेकस भी हूं, ज़ईफ भी हूं, खस्ता तन भी हूं, सैयद भी हूं, गरीब भी हूं, बेवतन भी हूं, ना हक बड़े हो तीर कमानों में जोड़ के, क्या हाथ आएगा मेरे बाजू को तोड़ के। रोकर जो मुस्तगीस इमाम बहक हुए, गम से कलेजे भाइयों वालों के शक हुए, जो साहिब हया थे वो गर्क अरक हुए, सुनकर सदा हुसैन की अब्बास फक हुए। बरछी लगी अलम की दिले दर्दनाक पर, नजदीक था कि गिर पड़े घोड़े से खाक पर, घबरा के मारके से फिर आया जो खुशकराम, देखा खड़े हैं हाथों में थामे कमर इमाम, घोड़े से कूद कर ये पुकारा वो नेक नाम, आप आए क्या गजब ये किया ऐ फलक मकाम, रखिए इमाम असर पर पैगंबर के वास्ते, ये इस तरह बंदे अखर के वास्ते। रोकर कहा हुसैन ने ऐ जान अलविदा, अच्छा सुधारो आए मेरे जीशान अलविदा, भाई तुम्हारे अज़्म के कुर्बान अलविदा, हम भी हैं कोई आन के मेहमान अलविदा, बाबा से मेरी प्यास की फरियाद कीजियो, कौसर पे जाइयो तो मुझे याद कीजियो। रोते हुए ये कह के चले शाहिदी पनाह, ता देर उस तरफ रही अब्बास की निगाह, हम शक्ल मुस्तफा को पुकारे बाश को आह, आने दिया हुजूर को यार तुमने, वाह वाह भूले उसे जो कह के हम आए थे आपसे। बेटा चचा निसार खबरदार बाप से, फरमा के ये चढ़े फरसे खुशखराम पर, नारा था दम बदम कि तसद्दुक इमाम पर, चमका फरस कि बर्क गिरी अब्र शाम पर, उससे सहाब शेर ने डाला हुसाम पर, बढ़कर रजस पढ़ा कि परे थरथरा गए, खैबर के सरकशों को अली याद आ गए। नारा ये था कि हम दुरे दरियाए नूर हैं, दुनिया के जितने ऐब हैं सब हमसे दूर हैं, खैबर कुशा के कल्ब जिगर के सुरूर हैं, जर्रार हैं, सखी हैं, वली हैं, गयूर हैं, अपना चलन खुला हुआ सब आकिलों पे है, अब तक हमारी जर्ब का सिक्का दिलों पे है, जब मारके में जम गए हैं पांव गाड़ के, दम में कदम उखाड़ दिए हैं पहाड़ के, रोकी है तेर कुफर की बस्ती उजाड़ के, पटका है घर से हक के बुतों को उखाड़ के, पढ़कर दुरूद फौज मलक मधा खां हुई, जब हम गए तो काबे के अंदर अजा हुई।
درپے ہمی رہے رہے حق کی تلاش کے، ٹکڑے تلک جلا دیے کافر کی لاش کے، چھوڑا نہ سر بدن پہ کسی بدمعاش کے، کاٹے ہمی نے ہاتھ ہر ایک بت تراش کے، ناقوس کو اٹھا کے زمین پر پٹک لیا، آتش کدوں پہ ٹیک کا پانی چھڑک لیا۔ جنگ آزما ہیں، صف شکنوں قلع گیر ہیں، سہولت میں دب دبے میں عظیم النظیر ہیں، دنیا کے بادشاہ ہیں، گردوں سریر ہیں، اس آوج پر حسین کے در کے فقیر ہیں۔ رتبے پہ فخر ہے نہ شجاعت پہ ناز ہے، گر ہے تو بس غلامی حضرت پہ ناز ہے۔ تب شمر نے کہا کہ فصاحت سے کیا حصول، بیعت انہیں تو صلح ہمیں بھی نہیں قبول۔ غازی پکارا ہو نجسو مرتدو جہول، لیجو نہ منہ سے نام جگر گوشہ رسول، سمجھا ہے کیا امام عراق و حجاز کو، گدی سے کھینچ لوں گا زبان دراز کو۔ تو کیا ہے اور کیا ہے تیرا وہ امیر شام، کرتے ہیں بادشاہ کہیں بیعت غلام، تو بھی نمک حرام ہے وہ بھی نمک حرام۔ او بے ادب یزید کجا اور کجا امام، دوزخ سے دور رہتے ہیں ساکن بہشت کے، کعبہ کبھی جھکا نہیں آگے کنشت کے۔ یہ کہہ کے لی دلیر نے تلوار میان سے، مسکن چھٹا ہمائے سعادت نشان سے، نکلی جو اندریب ظفر آشیان سے، چمکے شرارے پھول جھڑے آسمان سے، دکھلائی شکل قہر خدائے جلیل نے، آنکھوں پہ ڈر کے رکھ لیے پر جبرائیل۔ وہ تیغ جان گداز جدھر چل کے رہ گئی، گردن ادو کی شمع صفت ڈھل کے رہ گئی، یہ غول بھن گیا تو وہ صف جل کے رہ گئی، بھاگا کوئی تو ہاتھ اجل مل کے رہ گئی، کہتی تھی تیغ مجھ سے کہاں بچ کے جائے گا، ٹھنڈا کروں گی میں تو جہنم جلائے گا۔ بجلی سے جس پرے کی طرف آ کے پھر گئی، ناگن تھی ایک کہ فوج پہ لہرا کے پھر گئی، دم میں لہو زمین پہ برسا کے پھر گئی، اللہ رے منہ صفے کی صفے کھا کے پھر گئی، کاٹے جگر تو اور دلیری ہوئی اسے، سیروں لہو پیا پن سیری ہوئی اسے۔ مصروف تھے جہاد میں عباس با وفا، ناگاہ آئی خیمے کی ڈیوڑی سے یہ صدا، اب کیا سکینہ پیاسی ہی مر جائے اے چچا، کب تک لڑو گے فوج سے، بس ہو چکی وغا، سوکھے ہوئے لبوں پر میری جان آئی ہے، اے نور چشم ساقی کوثر دہائی ہے۔ عباس نے سنی جو یہ آواز ناگہاں، بے اختیار آنکھوں سے آنسو ہوئے رواں، کاندھے پہ رکھ کے شیر نے شمشیر خون چکاؤں، رخ جانب فرات کیا پھیر کر انا، دیکھی جو نہر دل نہ رہا اختیار میں، گھوڑا اڑا کے شیر سے آئے کچھار میں، دریا سے بھر چکا وہ بہشتی جو مشک آب، چلایا فوج کو ہمارے خانمہ خراب، لو مشک لے چلا جگر و جان بو تراب، سادات پر بس اب کبھی ہوں گے نہ فتح یاب، گر مشک تا خیام شہ نیک ہو گئی، یہ جان لو کہ جان گئی آب رو گئی۔ ایک تشنہ کام لاکھوں میں کس کس کو دے جواب، شل ہو گیا تھا بازو فرزند بو تراب، کہتا تھا ہاتھ
اٹھنے کی مجھ میں نہیں ہے تاب، لڑنے میں فکر تھی کہ نہ ضائع ہو مشک آب، پرواہ نہ تھی جو بازوؤں پر تیر کھاتے تھے، لیکن سپر سے مشک سکینہ بچاتے تھے، برچی سے چھپ گیا کبھی دل اور جگر، کبھی ایک شیر سے ادھر، کبھی جھپٹے ادھر، کبھی چھاتی تلے تھی مشک، کبھی دوش پر کبھی سینہ، کبھی تھا مشک کے اوپر سپر، کبھی رہوار پر سنبھلتے تھے جب جھوم جھوم کے، روتے تھے بازوؤں کو علی چوم چوم کے۔ واہ حیف واہ دریغ، تمنائے جان نثار، جھکتے تھے بار بار، سنبھلتے تھے بار بار، اور یہاں کمی میں تھا بن ورقائے نابکار، ماری شقی نے دوش پہ تیغ آبدار، آفت پڑی نصیب سکینہ الٹ گیا، لڑتے تھے جس سے آئے وہی ہاتھ کٹ گیا۔ گو ہاتھ کٹ گئے تھے مگر کچھ نہ تھا ہراس، دانتوں میں جھک کے مشک کو پکڑا، بد درد و یاس، غم تھا کہ گر پڑا علم شاہ حق شناس، یہ روب تھا کہ ڈر سے نہ آتا تھا کوئی پاس، آنکھیں لہو تھیں رخ سے جلال آشکار تھا، مشکیہ تھا کہ شیر کے منہ میں شکار تھا۔ ٹھکرا کے راہوار کو بڑھتے تھے وہاں سے جب، چھاتی پہ نیزے رکھ کے انہیں روکتے تھے سب، اس پر بھی بڑھ چلا تھا وہ بے دست و تشنا لب، مارا کسی نے فرق پا ایک گرز ہے غضب، صدمے سے زرد چہرہ پر نور ہو گیا، ضربت لگی کہ کاسہ سر چور ہو گیا۔ آئی صدا شیر الہی ایک بار، شبیر آ، نثار ہوا تجھ پہ جا نثار، ہے یہ تیرے لیے میری گودی میں بے قرار، عاشق کو ہے تیرے آنے کا انتظار، ہونٹوں پر دم بدم ہے صدا یا حسین کی، آنکھیں تیری طرف ہیں میرے نور عین کی۔ جس دم سنا حسین نے یہ نوحے پدر، پٹکا امام سر اقدس کو خاک پر، گر کر اٹھے سنبھل کے گرے شاہ بیروبر، چلائے ہاتھ اکبر مہرو کا تھام کر، واہ حضرتا جوان برادر بچھڑ گیا، تھامو ہمیں کہ بند کمر کا اکھڑ گیا۔ دریا پا سر برانا شہ بیروبر چلے، صدمہ یہ تھا کہ ہاتھوں سے تھامے کمر چلے، اکبر سنبھالے باپ کو با چشم تر چلے، یہ بھی چلے ادھر چہ والا جدھر چلے، صدمہ ہے ضرب غم سے دل پاش پاش پر، رونے کو بھائی جاتا ہے بھائی کی لاش پر۔ صورت یہ شاہ کی ہے کہ زلفوں پہ خاک ہے، آلودہ غبار علم روح پاک ہے، سوکھے لبوں پہ نالہ روحی فداک ہے، اور تا کمر قبا کا گریبان چاک ہے، دستے یسار بیٹے کی گردن میں ڈالے ہیں، شہ کو جھکے ہوئے علی اکبر سنبھالے ہیں۔ جب پاؤں کامتے تھے تو کہتے تھے رو کے شاہ، طاقت بدن کی لے گئے عباس، آہ آہ، دریا نے اتنی دور تھا، اے میرے رشک ماہ، رستہ غلط کیا ہے کہ کچھ بڑھ گئی ہے راہ،
है दूर यहां से या मेरा भाई करीब है। कहते थे वो हुजूर तराई करीब है। अल किस्सा लाए बाप को अकबर तराई में, जख्मी मिला वो शेर दिलावर तराई में, पाई जो बू खून बिरादर तराई में, लाशे के पास गिर पड़े सरवर तराई में, गुजरी थी उम्र हाथ जिसे जोड़ते हुए, देखा उसी को खाक पर दम तोड़ते हुए, मुंह रख के मुंह पर भाई के भाई ने दी सदा, ऐ शेर ऐ दिलेर ये बेकस तेरे फिदा, क्यों पुतलियां फिराते हो भाई ये क्या हुआ। अब्बास मैं हुसैन हूं, देखो मुझे जरा, मेरा भी हल्क खुश्क है खंजर के वास्ते, भाई को छोड़े जाते हो दम भर के वास्ते। बोले यां खोल के अब्बास नामदार, आका हजार जाने गिरामी तेरे निसार, ये मौत जिंदगी है जहे फख्र इफ्तिखार, निकले जो गुल के सामने बुलबुल की जानजार, दीदार देखने में ना आता तो मौत थी, परवाना शमा को जो न पाता तो मौत थी। ये कह के चुप हुए थे कि उठा जिगर में दर्द, रुखसार सुर्ख सुर्ख जो थे हो गए वो जर्द, ली करवटें तो भर गई जख्मों में रन की गर्द, मुंह रख के शह के पांव पे खींची इकाह सर्द, दुनिया से इंतकाल अलमदार हो गया, सरदार फौज बेकसो बेयार हो गया।

0: फिर जब आसमान फटकर तेल की तिलछट की तरह गुलाबी हो जाएगा तो वो कैसा हौलनाक दिन होगा।
1: فَبِأَيِّ آلَاءِ رَبِّكُمَا تُكَذِّبَانِ
0: تو تم اپنے پروردگار کی کون کون سی نعمت کو جھٹلاؤ گے؟